0: It's 3 PM. This line check is brought to you by
1: Fakiri Neem Prickly Heat Soap.
2: Jildi allergy aur kharish ke liye mufeed hai.
1: Fakiri Neem Prickly Heat Soap.
2: Har acche store se naam lekar talab kijiye.
3: Ab aap sunenge GAFM Network par KTN News.
4: शहर जो ख्वाहिशमंद नाहे सरहदन जो दिफा जारी रखंदो तहरान के अड़ो मुआशरो कायम करण ते कम करण घुर्जे जेको दुश्मन के मुदाखलत ए विरांगो पैदा करण जो मौको न डे ईरानी सदर मसूद पज़दीशान चयो आहे त इख़्तिलाफ़न जो ख़ात्मो परॾेही मुदाखलत वारनि इम्कान खे घटि कंदो अहिड़ो मुआशरो ठाहिणो आहे जेको दुश्मन खे ईरानी समाज खे विरिहाइण या तबाह करण जो मौको न डे इस्तीफ़ा न ॾींदसि मुल्क लाइ कम कंदो अमेरिकी शर्तनि ते आबना हरमुज़ न खुलंदो ईरान पंहिंजे मौक़िफ़ ते क़ाइमु आहे अमेरिकी नाकाबंदी जारी रही त नतीजा ख़तरनाक निकिरी सघनि था ईरान जे सुप्रीम लीडर आयतुल्ला ख़ामनाई जे सीनियर सलाहकार मेजर जनरल मोहसिन रज़ाई चयो आहे त ईरान अमेरिकी नाकाबंदीअ खे वधीक बर्दाश्त न कंदो नाकाबंदीअ ते अमेरिकी बहिरिया ऐं फ़ौज खे नतीजा भोगणा पवंदा तहरान आबना हरमुज़ मां कंहिं बि मुतबादल रस्ते जी इजाज़त न ॾींदो न ई क़बूल कंदो आबना हरमुज़ ईरान जी वार्निंग ते जहाज़ वापसि मोटी रहा आहिनि नवां सूबा एजेंडा ते नाहिनि न ही आइन में का खोट आहे खोट निज़ाम में न पर असां में आहे असां आइन ते अमल नाहे कयो आइन ऐं निज़ाम ते सचाई सां अमल कंदासीं त निज़ाम बि डिलीवर कंदो वज़ीर आज़म जे सलाहकार राणा सनाउला चयो आहे त असां आइन जी भञकड़ी कयूं ऐं निज़ाम खे जकड़ियल रखूं त ही कम कीअं कंदो हीउ सिस्टम अधु सदी कामयाबु रहियो आहे अॻिते बि कामयाबु रहंदो आज़ाद कश्मीर जी चूंड शफ़ाफ़ थी आहे चूंड अमल मुकमिल थियण बाद पीपल्स पार्टी बि नतीजा तस्लीम करे वठंदी वॾे वज़ीर सैद मुराद अली शाह जी सदारत हेठि तालीम खाते बाबति अहम इजलास तालीम वारे वज़ीर सैद सरदार शाह इजलास खे ब्रीफिंग ॾींदे ॿुधायो त छहनि ज़िलनि में फ्रेम्स लाइ तदरीसी ऐं गैर तदरीसी अमल जी रजिस्ट्रेशन मुकमिल थी वई आहे मुराद अली शाह चयो त सिंध जे छहनि ज़िलनि में तालीमी इदारनि अंदरि फ्रेम्स जी बाक़ाइदा शुरूआति थी वेंदी फ्रेम्स सां स्कूलनि में शफ़ाफ़ियत एहतसाब ऐं निगरानीअ खे हथी मिलंदी केपी जे इलाइक़े लखी मरवत में सिक्योरिटी फोर्सिस जो ऑपरेशन केतिरा ई ख़ारजी जहनुम भेड़ा सिक्योरिटी ज़रियनि मौजूदु फोर्सिस ॻुझी इतलाह ते लखी मरवत में ऑपरेशन कयो वियो जंहिं दौरान दहशतगर्दनि जे थाकनि खे निशानो बणायो वियो ऑपरेशन दौरान केतिरा ई ख़ारजी दहशतगर्द मारिजी विया ऐं संदन थाक तबाह कया विया सिंध समेत समूरे मुल्क में पुलिस जे शहीदनि जो ॾियारो अॼु मल्हायो पियो वञे सिंध जे मुख़्तलिफ़ शहरनि में पुलिस आफ़ीसरनि ऐं जवाननि जे शहीदनि जी मज़ार ते हाज़िरियूं गुलनि जूं चादरूं रखी सलामियूं ॾिनियूं सदर आसिफ़ ज़रदारी वज़ीर आज़म शहबाज़ शरीफ़ घरू वज़ीर मोहसिन नक़वी पीपल्स पार्टी चेयरमैन बिलावल भुटो ज़रदारी ऐं ॿियनि पारां पुलिस जे शहीदनि खे भेटा पेश सदर आसिफ़ ज़रदारी चयो त पुलिस मासूम जाननि जे तहफ़ लाइ पुलिस जूं क़ुर्बानीूं साराह जोगियूं आहिनि वज़ीर आज़म शहबाज़ शरीफ़ चयो त पुलिस जा शहीद क़ौम जो फ़ख़्रु आहिनि घरू वज़ीर मोहसिन नक़वी चयो त वतन लाइ पुलिस जूं क़ुर्बानीूं विसारण जोगियूं आहिनि बिलावल भुटो ज़रदारी चयो त दहशतगर्दी ख़िलाफ़ वेहड़ में पुलिस पहिरीं सफ़ में रही आहे सिंध समेत समूरे मुल्क में करबला जे शहीदनि जी यादि में आज़ादारी जारी हज़रत इमाम हुसैन अलैहिस्सलाम संदसि जान निसारनि जी यादि में निकितल चालीह जा मातमी जुलूस मंज़िल तरफ़ रवां दवां कराची हैदराबाद मीरपुर ख़ास शहीद बेनज़ीराबाद सखर ऐं नारकाने डिवीज़न जे मुख़्तलिफ़ शहरनि में निकितल जुलूसनि जो सफ़र जारी कराची में मरकज़ी मातमी जुलूस लाइ 5,000 खां वधीक अहलकार मुक़ररु सूबे जे ॿियनि शहरनि में बि सिक्योरिटीअ जा इंतिज़ाम इंतिहाई सख़्त थियल सिंध आबादगार बोर्ड जलालपुर कैनाल ते लाॻीतो कम जारी रखण ते गणती ज़ाहिर करे छॾी जलालपुर कैनाल जे तामीर फौरी तौर रोके कैनाल रिथा रद्द करण जो मुतालबो सिंध आबादगार बोर्ड जो इजलास महमूद नवाज़ शाह जी सदारत हेठि हैदराबाद में थियो सिंध आबादगार बोर्ड चयो त जलालपुर कैनाल रिथा 116 किलोमीटर डिघी आहे जंहिं मां 1,72,000 एकड़ ज़मीन आबाद थींदी वाधू ज़मीन खे आबाद करण लाइ पाणी किथां ईंदो कुझु बि नाहे ॿुधायो वियो सिंध जा बे ख़दशा ख़तमु नाहिनि थिया जलालपुर कैनाल रिथा क़बूल नाहे ٹنڈو محمد خان کے علاقے بلڑی شاہ کریم بھرساں زرعی زمین میں ایک شخص جو تشدد تھل لاش اتایا ہے. مقتول کی سنجھانپ جنہار سومرو واسی نور محمد عرف ماما نورو سومرو کے نالے سے کئی وئی. لاش اسپتال منتقل. پولیس ہے تو معاملے کی جانچ کرے رہا ہے. میہڑ میں چار ڈیں اگ اسکول ویندے مبینہ طور اغوا تھل ٹین شاگردان کے عدالت میں پیش کیا ویو. شاگردان روشنی فاطمہ تنزیلہ کے پولیس عدالت میں پیش کیا. پولیس پارا گرفتار مکھ جوابدار زین مہر کے بھی عدالت میں پیش کیا ویو. شاگردان عدالت میں بیان ڈیندے ہے تو کہیں بھی اغوا نہ کیا. مرضی سے حیدرآباد ویسی. حیدرآباد میں اصا میرپور خاص ویسی جتنا پولیس ہتھ کیا. کہیں بھی اغوا نہ کیا. والدین وٹ واپس وجن چاہیوں تھیں. ککڑ ویجو تھرڑی جادو شہید پولیس مبینہ طور 300 روپیہ رشوت نہ دین تے گل ببر واسی پیرسن پوریت کنڈو ببر کے گڑا گاڑے سے بدھی چڈی. پولیس پوریت کے کاٹ سے بھرل گڑا گاڑے سے ہاتھ بدھی تھانے اندر ویارے چڈی. پوریت کے گڑا گاڑے سے بدل ہون والی ویڈیو وائرل تھی وئی. پوریت چیو ہے تو مسکین آیا کاٹیوں کرے گھر جو گزر سفر کندو آیا. پولیس کے وڈے منشی سرور کمرانی آئے عاشق ببر رشوت نہ دین تے تشدد کرے گاڑے سے بدھو. کنڈی میں جماعت اسلامی کی مہنگائی خلاف ریلی کارکنن پارا مہنگائی تے ضابطہ آن جو مطالبہ. اگوانن چو تو حکومت غریبن متھا روزانی پیٹرول بم کرائے رہی ہے. غریبن وٹ ہانے کھادو کھائن جتری بھی سگن آئے رہی مہنگائی تے ضابطہ آندو وجے.

0: It's 6 p.m. This time check is brought to you by
1: Fakiri Neem Prickly Heat Soap.
2: Jildi allergy aur kharish ke liye mufeed hai.
1: Fakiri Neem Prickly Heat Soap.
2: Har acche store se naam lekar talab kijiye.
3: Ab aap sunenge GAFM Network par KTN News.
4: पीपल्स पार्टी जी नायब सदर पारां मुजफ्फराबाद जे तक एलए 27 में धांधली जो इल्ज़ाम शेख रहमान बयान में चयो आहे त पोलिंग अबलो बैलेट पेपर समेत नून लीग अॻवाण जे घर मां पकड़ियो वियो नून डबले जी निजी घर में मौजूदगी ऐं बैलेट पेपर्स ते थपनि वारा इतला इताई घंटी जोगा आहिनि धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि पीपल्स पार्टी जे मज़बूत तकन में नून लीग हिकु भेरो ॿीहर चूंड अमल तकरारी पाइण जी कोशिश करे रही आहे वज़ीर-ए-आज़म जे सियासी मामलनि वारे सलाहकार मुज़फ़्फ़राबाद जे तक एलए 27 में धांधली वारो इल्ज़ाम रद्द करे छॾियो पीपल्स पार्टी जी वीडियो जाली करार राणा सनावला चयो आहे त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई पीपल्स पार्टी खटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हराइण ते धांधली जो घोड़ कंदी आहे फ़िलहाल भुट्टो ज़रदारी ॿुधायो त कंहिंजा ॾींहं गंढजण शुरू थिया आहिनि छा ऐवान सदर जा ॾींहं गंढण शुरू थी रहिया आहिनि
5: با نیروهای نظامی کاملا هماهنگی یعنی آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من هیچ جفا در حق اون آدم من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم استعفا نخواهم داد خواهم ایستاد حالا اینا میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه اینا یه چیزی میگه
6: چیزی رو که عیان است چه حاجت به بیان است
5: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
6: برای ایران دارن این کارو
5: خصوصا به آدمی که ناتوانه نمیدیم
6: تو جریان قانون حجاب ایشون خیلی کمک کردن
5: تمام اونایی که شهید شده بودن فوت کرده بودن گفتیم خود ملیشون اعلام میکنن هر کی اضافه داره خب بگه یه عدد 3000 رقمی رو 34000 گفتن این نشون میده اینا چقدر نامرد و وطن فروشن
4: استیفان علی دوسر ملک لائے کم کندو رہندو سی ایران جنگ ودھائن جو خواہشمند نہ ہے پر سرحدن جو دفاع جاری رکھندو ایرانی صدر مسعود پزیشکیان چیو ہے تا تہران کے اڑو معاشرو قائم کرن تے کم کرن گھرجے جو دشمن کے مداخلت ایں وراکو پیدا کرن جو موقع نہ دے اختلافن جو خاتمہ پڑے مداخلت وارن امکانن کے گھٹ کرو اڑو معاشرو ٹھائنو ہے جو دشمن کے ایرانی سماج کے ویران یا تباہ کرن جو موقع نہ دے
7: of Iran, backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called, many of the leaders of many are friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. It's a last chance.

0: आलमी मार्केट में तेल अघु घटिजण खां पोइ पाकिस्तान में बि पेट्रोलियम शयूं सस्तियूं थियण जी उमेद। ओगरा सदन जो चवण आहे त पेट्रोल 3.93 रुपया ऐं डीज़ल 4.07 रुपया फी लीटर सस्तो थियण जो इम्कान आहे। पेट्रोलियम शयुनि जे अघनि में घटिताई रुगो हिकु ॾींहुं 5 अगस्त लाइ कई वेंदी।
1: با نیروهای نظامی کاملا هماهنگی، یعنی آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من، هیچ جفا در حق اون آدم من استعفا بدم، خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگه،
2: چیزی رو که عیان است چه حاجت به بیان است.
1: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
2: برای ایران دارن این کار میکنن.
1: خصوصا به آدمی که ناتوانه نمیدیم،
2: به جریان قانون حجاب ایشون خیلی کمک کردن،
1: تمام اونایی که شهید شده بودن فوت کرده بودیم گفتیم خود ملیشون اعلام میکنن، هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن، این نشون میده اینا چقدر نامرد و وطن فروشن.
0: استعفا ندیدو سے ملک لائے کم کندو رہندو سے، ایران جنگ بتائن جو خواہش مند آئے پر سرحدن جو دفاع جاری رکھندو۔ ایرانی صدر مسعود پزیشکیان چاہیو آئے تھا تہران کے اڑو معاشرو قائم کرتے کم کرن گرجے، جو دشمن کے مداخلت ایں وراغو پیدا کرن جو موقع نہ دے، اختلافن جو خاتمہ پر ایک مداخلتن وارن امکانن کے گھٹ کندو۔ اڑو معاشرو ٹھائنو آئے جو دشمن کے ایرانی سماج کے ورائن یا تباہ کرن جو موقع نہ دے۔
3: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
4: तव्हां या तव्हां जा प्यारा हॾनि ऐं जोड़नि जे तकलीफ़ुनि में मुब्तला आहिनि, हाणे परेशान थियण जी ज़रूरत नाहे। अव्हां जे पंहिंजे शहर मोरो में हॾनि जी बीमारियुनि जो आहे ऐं कुदरती तरीक़नि जे इलाज माहिर डॉक्टर नीबर रहमान होड़ो MBBS MS आर्थोपेडिक सर्जन असिस्टेंट प्रोफेसर जंहिं वटि मौजूद आहिनि जदीद ऑपरेशन ऐं मौसर इलाज जूं सहूलियतूं। हर आचर ते सुबुह जो 9 वॻे खां शाम 4 वॻे ताईं ऐं औरतुनि जी बीमारियुनि जी माहिर डॉक्टर सायरा नादर MBBS RMP DGO गायनोकोलॉजिस्ट औरतुनि जे हर किस्म जी मारन चेकअप सलाह मशवरे ऐं इलाज बेहतरीन सहूलियतूं हाणे अव्हां जे में मौजूद आहिनि। रोज़ानो मंझंदि 1 वॻे खां शाम 7 वॻे ताईं। एड्रेस: दस्तगीर आर्थोपेडिक एंड ट्रामा कॉम्प्लेक्स, बांधी रोड, मोरो। हाणे राब्तो करियो। राब्ते जे लाइ सैयद गुलाम मुर्तज़ा शाह एडमिनिस्ट्रेटर, कॉन्टेक्ट नंबर 0321-8284-594-0304-0376-381।
5: खुशखबरी, मोरो में डंदन जो सीनियर डेंटल सर्जन डॉक्टर अब्दुल हलीम जतियाल पंहिंजे कमाल महारत ऐं तजुर्बे सां गारंटी वारा डंद ऐं डंदन जा क्राउन लॻाए थो। डंदन जी माकोड़ी कैरीज जो इलाज रूट कैनाल पिण जदीद ऐं बेहतरीन नमूने सां करे थो। डंदन जी भराई रेज़र मशीन ज़रिए कई वञे थी। डंदन जी स्केलिंग ऐं पॉलिश करे चमकाया वञनि था। डॉक्टर साहब अंगारो, अरबा ऐं खमीस टाइम सुबुह जो 11 वॻे खां शाम 5 वॻे ताईं। अलमुराद मेडिकल सेंटर न्यू मालपीड़ी मेन रोड मोरू में मरीजन जो चेकअप कंदा आहिनि। राब्ते लाइ 0301-3299-793।
6: क्या आप महंगे इलाज और ऑपरेशन के बगैर शिफा चाहते हैं? तो मिलिए इस्लामाबाद के मशहूर और मारूफ खानदानी होम्योपैथिक डॉक्टर, डॉक्टर फराज कामरान, TA चेयरमैन, MDH, RHMP, 25 साल से ज्यादा तजुर्बेकार, हर किस्म की बीमारियों का इलाज बगैर ऑपरेशन, माहिर अमराज, गुर्दे और मसाने की पथरी, खूनी बादी बवासीर, हर किस्म का बुखार, मलेरिया, टाइफाइड, डेंगू बुखार, दमा, मैदे के अमराज, अल्सर, बदहजमी और एच पाइलोरी, शुगर, ब्लड प्रेशर, जोड़ों का दर्द, कमर का दर्द, अर्कुन निसा, जिस्मानी असाबी और दिमागी कमजोरी, मर्दाना और जनाना पोशीदा अमराज के इलाज के लिए तशरीफ लाएं। एड्रेस: आलमानी मेडिकल सेंटर, दादू रोड, मोरो। मजीद मालूमात के लिए राबता नंबर 0318-4040-217, 0318-4040-217।
7: खुशखबरी, कराची, हैदराबाद, नवाबशाह ऐं सेवण NICVD जो तरबियती याफ्ता माहिर अमराज, दिल, ब्लड प्रेशर, शुगर, दम।
8: 88 नेटवर्क से जुड़ा
9: जी एफ एम 88 नेटवर्क सिंध की आवाज़।

0: خاندانی ڈاکٹر ڈاکٹر فراز کامران جی کی ہومیوپیتھک دوا کے وسیلے علاج کدا ڈاکٹر فراز کامران جن جی کلینک مورو شہر میں ہے مورو شہر میں ڈاکٹر فراز کامران جن جی کلینک ہے آلمانی میڈیکل سینٹر ساموں بائی پاس ٹاؤن دادو روڈ مورو ایک دفعہ بیہر تمام سبھی کے بدایا تو ڈاکٹر فراز کامران جی کا کلینک ہے وہ ہے آلمانی میڈیکل سینٹر ساموں بائی پاس ٹاؤن دادو روڈ مورو تے نمبر بھی اصا ان پروگرام میں اناؤنس کرسیں نمبر کے ذریعے تمام ڈاکٹر صاحب کا مختلف بیماروں کے متعلق اجو کے ان پروگرام میں لائیو کال کے ذریعے معلومات وی سکو تھا ان کا علاوہ تمام ڈاکٹر صاحب کا اگر کلینک تے اچھا چاہو تھا علاج کے لائے تو ان ہی ساگے نمبر تے کال کرے ڈاکٹر صاحب کا پوچھی سکو تھا سائیں تا پانی کلینک تے موجود آیو یا نہ آیو پروگرام میں ڈاکٹر فراز کامران کی طرف ہلنے کا پہرا تا کہ میں بدایا تو ہومیوپیتھک جی جو طریقہ ہے علاج جو کی خاصیتوں وہ یہ ہیں تو ان جو سائڈ افیکٹ کا پاک دوا ہوں ہے ان کا علاوہ جکا بیماریوں ان بیماروں کے وہ پاڑ کا پٹے چھدی ہے وقتی آرام کچھ اڑی مرض ہوں جن میں جی اصل ایلوپیتھک جو دواؤں استعمال کرنا ہوں تو ان میں تھی جی ہے تو وقتی آرام تو پان کے ملی ویسے ہے پر بیماری بیہر وری جی دواؤں جو اثر ختم تھی ہے تو بیہر وری کر کھڑی ہے تکلیف شروع تھی ویسی ہے پر ہومیوپیتھک دوا جو یہ فلسفو ہی نہ ہے ہومیوپیتھک دوا جو فلسفو یہ ہے تو وہ بیماری کے مکمل طور پر پاڑ کا ختم کر چی ہے ان کا علاوہ جا ہومیوپیتھک کی اجا بہترین کا بہترین گال ہے تو بغیر آپریشن کے علاج کری ہے آپریشن جڑی ایکڑی جکا تکلیف ہے تکلیف کی عمل ہوں آپریشن ان کا بچائی ہے ہاں آپریشن کا بغیر علاج کہڑن کہڑن مرضن جو تھی ہے وہ تاکہ میں بدائی تو ہلان تو گردو جی پتھری مسانے جی پتھری ان جو بغیر آپریشن کے علاج کیا ویسے ہے نک کی ہڈی ودی وجے تو ان جو بھی بغیر آپریشن کے علاج کیا ویسا ہے ان کے علاوہ بیا کافی اڑا مرد ہیں جن جو ہومیوپیتھک دوا کے وسیلے زبردست علاج موجود ہے جن میں ارکنسا کن رگ جو سور جن کے اصل چوندا ہوں ان کے علاوہ جی مختلف بخار جا قسم ہوں جن میں ٹائیفائڈ ملیریا ڈینگی وغیرہ شامل ہیں تو ان جو ہومیوپیتھک دوا کے وسیلے زبردست کا زبردست علاج موجود ہے میدے جا امراض جی میدے جا مختلف مرض ہیں ان سبھی مرضن جو علاج بھی ڈاکٹر فراز کامران جن کندا بہتر طریقے سے کندا ان کے علاوہ تاکہ میں بدائی ہلا بدہضمی گیس ایچ پائلری جی تکلیف ہوجائے السر ہوجائے قبض ہوجائے یا دل جو جی تکلیفوں ہیں وہ ہوجن یا بلڈ پریشر جا مسئلہ ہوجن بلڈ پریشر تمام خطرناک مرض ہے انہیں جو بھی علاج ہومیوپیتھک دوا کے وسیلے ڈاکٹر فراز کامران جن کدا ان کے علاوہ تاکہ میں بدایا گوڈن جو سور چیل جو سور مردن عورتن جو جی پوشیدہ بیماریوں ان جو بھی علاج ہومیوپیتھک دوا کے وسیلے تھی ویسے ہے اعصابی نفسیاتی جی بیماریوں جگر جا جے امراض ہیں جن میں ہیپیٹائٹس اے بی سی تھی ویو تو انہن جو بھی تمام بہتر طریقے سے علاج ہومیوپیتھک دوا کے وسیلے کیا ویسے ہے تو پروگرام میں ایڈریس سے گڈ ڈاکٹر فراز کامران صاحب جے مورو میں آلمانی میڈیکل سینٹر ساموں بائی پاس ٹاؤن دادو روڈ مورو تے مریضن جو علاج کندا ہیں ہلو ڈاکٹر صاحب کی طرف السلام علیکم اینڈ ویلکم
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: جناب کیا حال ہیں آپ کے ٹھیک
1: الحمدللہ بالکل ٹھیک ٹھاک خیریت سے آپ سنائیں کیا حال چال ہیں آپ کے
0: شکر الحمدللہ میں بھی بالکل ٹھیک ٹھاک ہوں آپ کی دعائیں اور آپ کے ساتھ آج نہ صرف مورو والے آپ کو سن رہے ہیں بلکہ آج تو آپ کو سکرنڈ نواب شاہ والے بھی سن رہے ہیں
1: جی بالکل بالکل اور میں ان سے یہی کہوں گا کہ آپ ہمارے ساتھ پروگرام میں شرکت کیجیے
0: جی
1: اگر آپ کو کسی قسم کی کوئی پرابلم ہے کسی بیماری سے متعلق کوئی سوال آپ کے ذہن میں ہے یا آپ کا کوئی عزیز یا آپ خود کسی بیماری میں مبتلا ہیں اور اس کے لیے آپ ہومیوپیتھی کے بارے میں معلومات لینا چاہتے ہیں تو آپ بالکل ہمارے ساتھ پروگرام میں شامل ہو سکتے ہیں آپ ان کو ہمارا فون نمبر
0: پروگرام جو نمبر جی ہاں بالکل پروگرام جو نمبر تاکہ میں بدائی ہلا تمام ان نمبر تے کال کرے ڈاکٹر صاحب کا بیماری کے متعلق معلومات وی سکو تھا نمبر نوٹ کرنا 0340 40 217 نمبر تے کال کرے تو ڈاکٹر صاحب کا بیمار کے متعلق معلومات وی سکو تھا تاکہ ایک دفعہ بیہر میں بدائی ہلا تو ڈاکٹر فراز کامران جو مختلف بیماروں جو علاج کرنا ہے مورو میں سندن کلینک ہے کلینک کی ایڈریس ہی ہے آلمانی میڈیکل سینٹر ساموں بائی پاس ٹاؤن دادو روڈ مورو تو کالر کی طرف بھی ہلنداسیں ڈسوں تھا کہڑو کالر اصل گھر موجود ہے السلام علیکم अलहमदुल्ला अल्लाह जैसा ना दसें केर किथे गलायो था
2: आई दर्शन मा तो गला फराज लंदे
0: जी अदा फराज छ दा पुछन चाहे डॉक्टर साहब का
2: आई डॉक्टर साहब पुछना था यो याददाश्त मुझे कमजोर थी मा आपरे पुराना एक मस्जिद में पिछलाया दर्शन में सफा याददाश्त कमजोर थी सफा दिमाग कम ही कोंदो करे
0: उम्र कितरी तव
2: आई मुझे 17 साल उम्र
0: 17 साल
2: जी जी
0: अच्छा 17 सालन में या तकलीफ वाला कदे गा महसूस करे रहया हो तो मखे या तकलीफ शुरू थी वई है
2: हाणी ये 25 दिन थी ना मुगे
0: अच्छा तकरीबन 25 दिन ता के थी रहया है ना ता जे याददाश्त कमजोर थी वई है ठीक है दादा रख साहब का पूछी दा वटो बड़ी मेहरबानी मिठा ता सा के कॉल कई अच्छा रख साहब ये भाई हमारा वैसे है ये हाफिज़ कुरान
1: जी
0: और मगर अब ये तकरीबन 25 दिन हो गए हैं कि इसके साथ ये मसला पेश आ रहा है कि इसकी याददाश्त बहुत ज्यादा कमजोर हो रही है चीजें भूलना शुरू कर दी
1: चीजें भूलना शुरू कर दी देखिए दिमाग का मसला जो है ना ये अचानक से नहीं आता यानी आपकी याददाश्त की कमजोरी जो है ना वो अचानक से नहीं आती इसके पीछे कोई वजह होगी इनसे आप पूछ नहीं सके कि आखिर इनको कोई बुखार उखार हुआ है या
0: बिल्कुल
1: कोई
0: मैंने नहीं पूछा
1: ये या इनको जो है ना कोई गम या परेशानी या टेंशन वगैरह आई है या कोई चोट वगैरह लगी है कोई भी ऐसी किस्म की सूरत हाल अगर है तो फिर इनका ट्रीटमेंट उसी वजह को मद्देनज़र रख के जो है ना किया जा सकता है और वैसे भी आपको पता है कि दो चीज़ें ऐसी हैं जो याददाश्त को बढ़ाती हैं और याददाश्त को बढ़ाने के लिए एक है आपका बादाम और दूसरी चीज़ है अखरोट अखरोट और अखरोट को तो अगर आप देखो ना तो उसकी शक्ल ही बिल्कुल ब्रेन की तरह होती है इंसानी ब्रेन की तरह उसकी शक्ल होती है अखरोट की गिरी की जो कि खाई जाती है ना और जो बादाम है उसके बारे में तो है ही कि अगर आप बादाम इस्तेमाल करोगे तो आपकी जो दिमागी सलाहियत है वो बेहतर होती है ये दोनों चीज़ें तो ऐसी हैं कि जो हर एक को इस्तेमाल करनी चाहिए तो इनको भी मैं ये कहूँगा फराज साहब को कि आप इस्तेमाल करें और अगर आप ये समझ रहे हो कि आपकी याददाश्त किसी वजह से कमज़ोर हो रही है आप हमारे क्लिनिक पे तशरीफ़ लाएँ होम्योपैथी में याददाश्त बढ़ाने के लिए मुख्तलिफ मेडिसन मौजूद हैं और उनके जो है ना बेहतरीन रिजल्ट भी मिले हैं इंशाल्लाह ताला आपकी याददाश्त भी जो है ना वो बेहतरीन हो जाए
0: बेहतर थी वेंदी अदा फराज तव्हांजो उमिरि नंढी आहे ऐं इन नंढी उमिरि में तव्हांखे इहा तकलीफ़ न थियणु घुरिजे हा पर हाणे जेकर तकलीफ़ थी वई आहे त पोइ उन जो हल होम्योपैथिक दवा जे वसीले मौजूदु आहे तव्हां चओ मोरो में डॉक्टर फराज कामरान जी क्लिनिक आहे मोरो जे दादू रोड ते आहे आलमाणी मेडिकल सेंटर जिते डॉक्टर साहब जी जेका वेहण जी क्लिनिक ते वेहण जी जेका टाइमिंग आहे उहा आहे सुबुह जो 9 वॻे खां वठी शाम जो 5 वॻे ताईं तव्हां हिन दौरान अचो डॉक्टर साहब तव्हांजो मुआइनो कंदा मुआइने खां पोइ तव्हांजो इलाजु कंदा इनशा ताला तव्हां बिल्कुलु सिहतमंद थी वेंदा हिकु ॿियो कॉलर आहे ऐं कॉल अदा जी डिस्कनेक्ट बि थी वई आहे त प्रोग्राम से अॼु ॻाल्हि डॉक्टर फराज कामरान सां गॾु तव्हां हिन वक़्त जी मोरो FM HA जे लाइव स्टूडियो ऐं GA सेकरंड 90.8 जे स्टूडियो मां बि हिकु वक़्तु ॿुधी रहिया आहियो कॉलर जी तरफ़ हलंदासीं अस्सलाम वालेकुम
2: वालेकुम सलाम भाऊ
0: जी अदा केरु ॻाल्हाए रहिया आहियो भाउ जदा शकील किथां खां ॻाल्हायो पिया अच्छा फराज़ ऐं तव्हां गॾु वेही ॻाल्हियूं पिया कयो छा जीअं त छा था पुछनि डॉक्टर साहिब खां दादा अच्छा कन बंदि थी विया अथसि उमिरि केतिरी अथसि
2: उमिरि 70 साल खां अथसि
0: अच्छा 70 साल पाणी त न पियोसि कननि में
2: न न पाणी वाणी कोन पियो
0: अच्छा बाक़ी कन बंदि छो थी विया
2: 70 साल उमिरि त केॾी केॾी महिल दमका बणनि था कननि में
0: अच्छा कननि में आवाज़ बचे थो शोर बचे थो ठीक आहे दादा ठीक आहे अच्छा डॉक्टर साहब तकरीबन 70 साल उमिरि है उसकी ना बुजुर्ग है
1: जी
0: तो उसके कानों में तकलीफ़ हो रही है
1: कान
0: बंद हो रहे हैं और कभी कभार ऐसा होता है कि कानों में शोर भी
1: सुनाई दे रहा है देखिए कानों से मुतालिक एक एक्सरसाइज होती है कि आप पहले गहरा सांस लें सांस लेने के बाद आप नाक बंद करके अंदर से सांस को जो है ना बाहर की तरफ زور دیں, یعنی منہ اور ناک بند ہو, اور جب آپ اندر سے سانس کو باہر نکالنے کی کوشش کریں گے تو یہ سانس کی جو دباؤ ہے یہ ہمارے کان میں اندر سے ایک پریشر ڈالتا ہے, اور اس پریشر کی وجہ سے کان پر جو ہے ایک کڑک کڑک سی اندر کو, جس کا کان ہوتا ہے جو ایکسرسائز کراتے ہیں اسے خود کو یہ فیلنگس آتی ہیں.
0: ٹھیک ہے,
1: تو ایک دفعہ یہ جو ہے سانس اندر بھر کے تو اس کو باہر کی طرف زور دے, اور ایک دفعہ جو ہے نا سانس پوری نکال کے ناک بند کر کے پھر اندر کی طرف زور لے. تو یہ دونوں ایکسرسائز جو ہے یہ وقفے وقفے سے اگر انسان کرے تو کان کی ایکسرسائز ہوتی ہے, یہ جو کان کی پرابلم ہوتی ہے اس سے اس میں اس ایکسرسائز سے کافی فائدہ ہوتا ہے. باقی ان کا جو مسئلہ ہے وہ کچھ میڈیسن اس کے لیے ریکوائرڈ ہے, اور میں ان سے یہ کہوں گا کہ آپ اپنے بزرگ کو کلینک پر لے کر آئیں تاکہ ان کو ہومیوپیتھک دوائی کا استعمال کروایا جائے. ہومیوپیتھک دوائی کے ذریعے جو ہے نا ان کے اس کان کی جو پرابلم ہے اس کو ان شاء اللہ تعالیٰ دور کیا جا سکتا ہے.
0: جی آداب, تمہاں کھیجے کے ایکسرسائز وغیرہ ڈاکٹر صاحب رسی ہوئے نا وہ بھی تمہاں پانچ نے بزرگ کے کرایا ان سے گلو گلو وری علاج بھی لازمی ہے, یہ نہ صرف ایکسرسائز سے جان چھٹی ہوئی علاج بھی لازمی ہے. تو علاج کے لیے تاکہ اچھو پہ آلمانی میڈیکل سینٹر ساموں بائی پاس ٹاؤن دادو روڈ مورو تے, جتے ڈاکٹر صاحب صبح جو نائیں وگے کا وٹھی شام جو پنجے وگے تھی موجود ہوں. کلینک جو جو ٹائم ہے ان میں کو بھی وقفو نہ ہوں, ڈاکٹر صاحب تقریباً 9 بجے پانی کلینک پہنچی وا ٹھیک 5 وگے تھی موجود ہوں. تو کالر کی طرف ہلدی, السلام علیکم.
3: وعلیکم السلام.
0: جی ادا سائیں کیر کتھا گا
3: اذکر مری تو گالے نو شری سروز گا.
0: جی ادا اظفر چھا تھا پوچھن چاہے ڈاکٹر صاحب کا
3: زیادہ گھٹ تھی.
0: اچھا تاں جی بھی یاد گھٹ تھی وئی ائے گے. یہ کتنے وقت کا ہن تاں کے تکلیف ہے؟
3: نہیں تقریبا 3 سال گن تھی ہن. رات جو خواب دا بر سنا صبح یاد ہی نہیں ہو سی.
0: خواب تو یاد بھی نہیں نا ندا اسا کے بھی نہیں بھی نا تاں کے صرف تکلیف یہ ہے تو تاں کے رات والا خواب یاد نہ تھا بھی ہے نا بھاؤ. ٹھیک ہے ٹھیک ہے ادا ڈاکٹر صاحب. یہ بھائی
1: جی
0: کہہ رہا ہے کہ ہاں یاداشت کا اس کے ساتھ مسئلہ ہے. اچھا ڈاکٹر صاحب یہ یاداشت کی تکلیف دن بہ دن ہم نے دیکھا ہے کہ نوجوان نسل میں زیادہ ہو رہی ہے, اور اس کے مریض اب جو پہلے ہمیں محسوس ہوتا تھا کہ کوئی 100 میں سے کوئی ایک آدھا ایسا بندہ ہوتا ہے جو کہتا تھا یار مجھے یاداشت کی کمزوری ہو گئی ہے, اب تو چھوٹے بچے 17 سال کے بچے نے کال کی تھی جو ہم, یہ کیا وجوہات ہیں؟
1: دیکھیے ہم نے نا اپنے بہت سارے سسٹمز کو چینج کر دیا ہے نا. سسٹم کیسے چینج ہوئے ہیں؟ ہم نے اپنے بچپن میں جو طریقہ کار اختیار کیا تھا, جو ہمیں تعلیم دی گئی تھی, اس تعلیم میں ہمیں بار بار ریپیٹ کر کے کسی چیز کو جو ہے نا درست کروایا جاتا تھا. اگر ہم نے کوئی غلطی کی ہے تو وہ ہمیں ہمارے جو ٹیچر ہے وہ ہمیں کہا کرتا تھا کہ آپ نے کل یہی غلطی درست کر کے 10 دفعہ 20 دفعہ 50 دفعہ لکھ کر لانی ہے, اور اگر فرض کریں کہ ہمیں ٹیبل پڑھنے کی بات ہے, ٹیبل یاد کروانے کی بات کی جاتی تھی تو اسکول میں جو ہے بچوں کو سب کو جو ہے نا اکٹھے ان سے وہ ٹیبل پڑھوایا جاتا تھا, پھر ایک ایک بچے سے الگ الگ سنا جاتا تھا. یہ ایک پریکٹس ہوتی تھی جس کی وجہ سے ہمارے دماغ جو ہے وہ ضرور جو اپنی بھرپور صلاحیت کے قابل جو ہے نا وہ استعمال ہوتے تھے.
0: ٹھیک ہے.
1: آج کل کا جو ہمارا نظام تعلیم ہے وہ اس سے بہت چینج ہو گیا ہے. آپ دیکھ رہے ہو کہ آج کل کے جو, اور خاص طور پہ جو انگلش میڈیم اسکول ہے, جو نام کے انگلش میڈیم ہے, اور وہ نہ بچوں کو اردو سکھاتے ہیں اور نہ انگلش سکھاتے ہیں. تو ایک تو یہ وجہ ہے, دوسرا ہمارے دماغ کا غیر ضروری استعمال. آپ دیکھ رہے ہیں کہ آج کل شارٹ ویڈیوز کا جو ہے نا ایک دور چل رہا ہے. آپ کا, آپ کسی کو بھی دیکھو گے نا تو اس کا, اس کے ہاتھ میں موبائل ہوگا
0: بالکل,
1: اور وہ اسکرولنگ کر رہا ہوگا. اس, وہ ایک زمانہ تھا کہ 33 13 یا हाँ 13 किस्तों का ड्रामा होता था और एक किस्त आती थी एक हफ्ते बाद,
4: एक हफ्ते बाद
1: ठीक है ना। और 13 किस्तों में 4 महीनों में जाके जो है ना वो
4: ड्रामा खत्म होता,
1: वो ड्रामा खत्म होता था। हम उसके इंतजार करते थे, फिर उस ड्रामे के ऊपर डिस्कशन हुआ करती थी, फिर 3 घंटों की फिल्म पर बात आई, उसके बाद शॉर्ट फिल्म्स आई जो 1 घंटे में 1.5 घंटे में ख़त्म हो जाती है, उसके बाद गानों की एक वो आई कि भाई 5 मिनट 6 मिनट 10 मिनट का गाना हुआ करता था। अब उन सारी चीज़ों से हट कर जो है ना एक आ गया है जिसे शॉर्ट वीडियो कहते हैं, वो चंद सेकंड की होती है, 30 सेकंड की, 40 सेकंड की, मुश्किल 1 मिनट की हो, और उसमें जो है ना आपका इंटरेस्ट हुआ या नहीं हुआ। अगर आपका इंटरेस्ट हुआ तो आपने वो वीडियो 2-3 दफ़ा देखी, अगर इंटरेस्ट नहीं है तो शायद आधी वीडियो देख के ही आपने जो है ना वो
4: स्क्रॉल कर दिया,
1: स्क्रॉल कर दिया। अब उसके उसकी वजह क्या है, उसकी वजह ये, उसके नुकसान क्या है कि दिमाग को किसी एक चीज़ के ऊपर फोकस करने का टाइम नहीं मिल रहा, और ये ना ये एक बहुत गहरी सी बात है कि एक दिमाग जिसके अंदर जो बिल्कुल ब्लैंक है, जो बिल्कुल खाली है, अभी वो सीखने के मराहिल में है और उसको एक चीज़ समझ भी नहीं आती और वो उससे आगे निकल जाता है, वो उससे आगे निकल जाता है, तो आप खुद सोचें कि उसकी बुनियाद कैसी होगी। ये तो ऐसे लग रहा है कि जैसे आप एक 4-5 मंजिला बिल्डिंग बना रहे हो और उसके अंदर ईंटों का इस्तेमाल नहीं कर रहे और रोड़ी और पत्थर से जो है ना आप उसको ऊपर उठाने की कोशिश कर रहे हो, तो आप खुद सोचो कि आपको उस बिल्डिंग को बनाने में कितनी दुश्वारियां पेश आएंगी और वो बनने के बाद किस कंडीशन की होगी, उसके गिरने का क्या सूरत हाल होगी, उसकी मजबूती क्या होगी, उसके उसमें बदलाव कैसे लाया जाएगा, उसको ठीक कैसे किया जाएगा। तो ऐसी ही सूरत हाल जो है ना हमारी आजकल की जो है ना जो नई नस्ल है उसके साथ इसी किस्म की सूरत हाल है कि रातों को जाग रही है, दिन को सोती है और टच मोबाइल हाथ में है, स्क्रॉलिंग पे स्क्रॉलिंग कर रहे हैं, और जो गेम्स खेलते हैं, जो मोबाइल्स पे जो गेम्स खेलते हैं और मुसलसल जो उसमें यानी अडिक्ट हो गए हैं, गेम के आदी हो गए हैं, वो उल्टा हमारे दिमाग को, हमारे जो आने वाली नस्ल है उसके दिमाग को ख़राब कर रही है।
4: अच्छा राघव साहब, ये होम्योपैथी दिमाग के इस अमराज, क्योंकि आप हमेशा स्टडी करते रहते हो, नई से नई चीज़ को हासिल करने की कोशिश करते रहते हो, और ये मैंने भी नोट किया है कि जब मैं क्लिनिक का 1-2 मरतबा आया हूँ तो मैंने देखा है कि आप किसी न किसी या तो मरीज में बिजी होते हैं या पढ़ने में बिजी होते हैं।
1: जी हाँ।
4: और तो इसके लिए होम्योपैथिक में क्या जिद्दत आई है?
1: देखिए, होम्योपैथी में बेशुमार दवाइयाँ हैं जो दिमाग के मुख्तलिफ अमराज में काम करती हैं, बेशुमार अमराज हैं, अमराज भी बहुत सारे हैं। देखिए, एक मर्ज है मिर्गी,
4: ठीक है,
1: जो बहुत आम है, बिल्कुल एक दिमागी मर्ज है और हमारा दिमाग ही मुतासिर होता है जब कोई मिर्गी का मरीज होता है। मिर्गी के लिए आपने देखा होगा कि उनको अजीब व गरीब मेडिसिन, बहुत सारे लोगों के जहन में ये बात होती है ये शायद कोई जिन्नात का असर है या कोई भूत प्रेत है या इस किस्म की सोच जो है वो रखते हैं, लेकिन ये भी एक बीमारी है जिसमें हमारा दिमाग जो है वो कंट्रोल से बाहर हो जाता है, जिसका उसके अपने ऊपर कंट्रोल नहीं रहता। फिर एक मर्ज है मेनिनजाइटिस, वो भी मिर्गी जैसा ही मर्ज है और मिर्गी जैसी सूरत हाल उसमें जो है ना वो आती है, और ये भी जो है होम्योपैथी में बेहतरीन तरीके से कंट्रोल किया जा सकता है।
4: ठीक है।
1: अच्छा, इसके अलावा जो आपने कहा कि भाई याददाश्त से मुतालिक ना, याददाश्त भी अगर किसी की कमज़ोर है, ख़राब है, मुख्तलिफ चीज़ें देखी जाती हैं याददाश्त के मामले में कि देखें किसी को नई बात याद नहीं होती और किसी को पुरानी बातें भी भूली हुई होती हैं, तो ये याददाश्त भी होम्योपैथी के ज़रिए जो है ना ठीक की जा सकती है। एक और याददाश्त का मामला होता है जो अक्सर स्टूडेंट्स में देखा जाता है कि एक स्टूडेंट है, वो वैसे तो क्लास में बिल्कुल ठीक है, जब उसका टेस्ट लिया जाता है तो वो सही होता है, लेकिन जैसे ही एग्ज़ाम का टाइम आता है तो उसकी याददाश्त ख़राब हो जाती है, वो पेपर जैसे ही सामने आएगा तो उसका जो माइंड है वो ब्लैंक हो जाता है, उसे समझ ही नहीं आती कि मैं अब इसके साथ क्या करूं। तो ये भी ना दिमागी कमज़ोरी की एक अलामत है, और होम्योपैथी में इस किस्म के अमराज का, यानी किसी भी किस्म की दिमागी कमज़ोरी हो, चाहे वो स्टूडेंट की हो, चाहे वो एक नॉर्मल इंसान की हो, चाहे वो किसी वर्कमैन की हो, चाहे किसी घर की खातून की हो, तो हर सूरत में इन लोगों का जो है ना, इसका इलाज होम्योपैथी के ज़रिए मुमकिन है।
4: बिल्कुल सामिन, जेके भी दिमागी मसला है ना, उन्होंने जो होम्योपैथिक दवा जो वसीले इलाज मौजूद है, डॉक्टर फराज कामरान वटा है। डॉक्टर फराज कामरान सुबह जो 9 बजे खां वठी शाम जो 5 बजे तई मोरो में आलमाणी मेडिकल सेंटर साम्हूं बाईपास टाउन दादू रोड मोरो, या डॉक्टर साहब जी क्लिनिक की एड्रेस है जिते डॉक्टर साहब मौजूद हूँ। होम्योपैथिक दवा जा बेहतरीन डॉक्टर आहिन, 26 सालन का वधिक संदन तजुर्बो रहो आहे, उन्हें तजुर्बे मुताबिक बेहतर का बेहतर इलाज तजवीज़ कना आहिन मरीज जे लाए। अस्सलाम वालेकुम
5: जी, सही हाल है सलाम
4: जेदा केयर के थांगा
5: आई मन सर जो गना साहब जी बोल रहा
4: जेदा निसार छाता पूछन चाहे हो
5: आई मुझे पेट सही का नहीं है, मुझे मना भर्ती ही दी ने।
4: अच्छा पेट ते भर्ती थी थे भूख लगे थी
5: भूख लगे थी।
4: कितनी मानी खाई ना
5: मानी टगड़ी खान खाऊंगा
4: सिर्फ एक ही टगड़ी
5: जी जी।
4: अच्छा ठीक है, आदि हमें घना दफा खाई ना था
5: बस बैठे कर तब वो है।
4: चाय जो भला कितरो इस्तेमाल करना है अच्छा सुबुह जो चाहे था पियो शाम जो मंझंदि जो न था पियो
5: ना।
4: अच्छा ठीक है, ऐं इहो मूंखे ॿुधायो तव्हां कमु कहिड़ो कंदा आहियो? अच्छा वेठे जो कमु आहे, ॾींहं जो भला वर्ज़िश का वॉक वग़ैरह कंदा आहियो? अच्छा उहा बि थोरी घणी तव्हां कंदा आहियो, ठीकु आहे दादा। ऐं इहो मसलो तव्हांखे केतिरे वक़्त खां वठी आहे? बुखार खां पोइ इहा तकलीफ़ शुरू थी आहे? ठीक आहे दादा, बुखार बि आयो हुयो। तव्हांखे वॾी महिरबानी दादा, तव्हां असांखे कॉल कई, पंहिंजो रेडियो सिट ऑन कजो। अच्छा डॉक्टर साहब, आपने बात इसकी सुनी?
1: जी हाँ
4: समझी।
1: जी हाँ मैंने समझी।
4: इसका ये कहना है हाँ
1: कि इसका डाइजेस्टिव सिस्टम मुतासिर हुआ है और एक्सरसाइज ये नहीं करता और काम भी इसका जो है वो चौकीदारी का है।
4: चौकीदारी का
1: है। इस बात है अगर चौकीदार है तो रात में ये ड्यूटी करता होगा,
4: दिन को सोता होगा,
1: हर दिन में सोता होगा। पहली बात तो ये ना कि ये तो जिंदगी जो हमारी है, अगर आप उसको रूटीन से हटकर आप चलते हो तो लाजमी आपको जो है ना वक्त को गलत इस्तेमाल करने के कोई ना कोई नुकसान होंगे। कुछ होते हैं जो लोग जो बरसों से एक काम में लगे हुए हों तो उनको जो है उस वो उस माहौल के उस रूटीन के आदि हो जाते हैं, फिर उनको कोई प्रॉब्लम नहीं होती। लेकिन इनको चूंकि मुझे नहीं मालूम कि इन्होंने ये चौकीदारी का काम अभी से शुरू किया है या इसको अरसा हो गया है, अगर अभी से शुरू किया है तो भी इनको जो है अगर ये अपने काम की वजह से प्रॉब्लम हो रही है खुराक की डाइजेस्टिव सिस्टम की, तो इनको थोड़े सी मेडिसिन की ज़रूरत है और उस मेडिसिन के ज़रिए जो है इनका ये डाइजेस्टिव सिस्टम को मेंटेन किया जा सकता है। और एक और चीज़ होती है जो हम मैं अक्सर बताया करता हूँ, वो है सौंफ और अजवाइन। सौंफ और अजवाइन वो हमारे खुराक में अगर शामिल हो या खाना खाने के बाद अगर आपके पेट में भर्ती हो रही है, खाना हजम नहीं हो रहा, तो थोड़ी सी सौंफ या थोड़ी सी अजवाइन अगर आप खा लो तो उससे भी आपके डाइजेस्टिव सिस्टम को काफ़ी ताकत मिलती है और आपका जो मैदा है वो खाने को हजम करने के काबिल हो जाता है। अगर फिर भी ये ठीक नहीं हो रहे हैं तो फिर मैं इनसे ये कहूँगा कि आप क्लिनिक पे तशरीफ़ लाएँ ताकि आपको कुछ मेडिसिन दी जाए। और मैदे के बहुत सारे अमराज हैं जिनमें अल्सर, एच पायलोरी, इनडाइजेशन, एसिडिटी, गैस्ट्राइटिस, ये ऐसे मसले हैं जिनसे आजकल के लोग बहुत ज़्यादा मुतासर हो रहे हैं। और ये मैदे की ख़राबी की जो मेन वजह है वो है जंक फूड, होटल का खाना اور ہمارے کھانے کی بد انتظامی، یعنی ہم مناسب طریقے سے کھانا نہیں کھاتے، خاص طور پہ جو لوگ بازار کے کھانے کے عادی ہو جاتے ہیں، جیسے برگر ہو گیا، پیزا ہو گیا، چٹنیاں اور یہ چاٹ، سموسے وغیرہ، اکثر میں نے لوگوں کو دیکھا ہے کہ بھائی وہ بازار میں کھڑے ہوئے ہوتے ہیں اور کھا رہے ہوتے ہیں۔ میرے ساتھ اگر کوئی مریض چل رہا ہو اور وہ بازار میں کسی کو کھانا کھاتے ہوئے دیکھتا ہے تو وہ ایک ہی بات کہتے ہیں، ڈاکٹر صاحب یہ بھی تو کھا رہے ہیں نا، یہ بھی تو کھا رہے ہیں نا۔ اور ہماری آج کل کی روٹین ایسی ہو گئی ہے کہ اگر ہم آپ کو بتائیں، اگر ایک آپ کو بتایا بھی جاتا ہے کہ بھائی یہ چیز غلط ہے، یہ چیز نقصان دہ ہے، یہ چیز خراب ہے، یہ چیز آپ کے لیے فائدہ مند نہیں ہے، تو ہم اس چیز کی طرف دیکھنے کی بجائے اس کے استعمال کرنے والوں کے اوپر، یعنی میجارٹی کو دیکھ رہے ہوتے ہیں کہ وہ تو استعمال کر رہا ہے، اس کو تو نہیں ہو رہا، تو یہ چیز غلط ہے۔ جو چیز غلط ہے اس کی آپ غلطی کو، اس کے نقصان کو اگر آپ خود سمجھو گے تو وہ جو ہے نا آپ کو وہ کرے گا، اگر آپ خود سمجھو گے تو ہی آپ اس کو جو ہے نا اس سے بچاؤ بھی ممکن ہوگا آپ کو، اور آپ اس بات کو سمجھ سکو گے کہ آپ اس بیماری سے یا اس نقصان سے کیسے بچ سکتے
4: ہیں، بچے سکتے ہیں۔ تو کالر آئے، السلام علیکم۔
6: وعلیکم السلام سر، کیا حال ہے؟ خوش خیرن،
4: اللہ جی کرم، مدد سے کیر کتھا گلا ہے پیا
6: سائیں چلے سر، سٹاف کا نیاز زرداری ہو
4: جی دا نیاز چاہتا پوچھن چاہ رہا صاحب کا
6: سائیں یا سائیں اور ڈاکٹر صاحب لا پیرن جو ترین جی گنا انگرن جی برابر یہ دین جی وقت بھی رات جی وقت بھی سڑن تھو عمر تقریبا 38 سال ہوں دی لگ بھگ 37-38 سال
4: چار
6: سال پہ محنت مزدوری کندا آیو سائیں، گرمی سردی کندا آیو۔
4: اچھا گرمی سردی میں جو ہے یا تاکہ تکلیف تھی ہوئی، اچھا ادا ٹھیک ہے، ڈاکٹر صاحب کو پوچھی تھا وٹ نیاز سائیں
1: شوگر وغیرہ،
4: اچھا شوگر تاں کے نہ ہے
6: نہ سر، شوگر وغیرہ تا تقریبا 6 مہینہ کے دھیان ٹیسٹ کرایا کو نے علامہ سیدیاں وی اٹھو سا تھوڑو من دماغ کے چکر وغیرہ اے رات یو نیند بھی گھٹ،
4: پریشانی بھی رہے تھی، ڈپریشن بھی رہے تھے۔ ٹھیک ہے ادا، پانچ ریڈیو سیٹ آن کر جو ڈاکٹر صاحب کا نے تاں جے معاملے بابت پوچھا کرے تھا وٹھو۔ اچھا ڈاکٹر صاحب یہ بھائی ہے ہمارا، اس کا پہلا مسئلہ یہ ہے کہ اس کے پاؤں کی جو
1: تلوے
4: ہیں وہ جل رہے ہیں،
1: جلن ہو رہی ہے۔
4: دوسرا مسئلہ اس کا یہ ہے کہ سینے کی جلن بھی اسے ہو رہی ہے۔ تیسرا مسئلہ اسے یہ ہے کہ جب یہ بیٹھ کے اٹھتا ہے تو دماغ چکر اسے آنا شروع ہو جاتا ہے،
1: اندھیرا
4: اور ڈپریشن پریشانی کی وجہ سے رات کو نیند بھی نہیں آتی۔
1: صحیح صحیح، اصل میں ان کا جو مسئلہ ہے وہ ڈپریشن اور انزائٹی ہے نا۔ جب ہمارا دماغ ٹھیک نہیں ہوتا تو ہمارے سارے جسم میں کہیں نہ کہیں کوئی نہ کوئی نقص پیدا ہونا شروع ہو جاتا ہے، اور اگر آپ کا دماغ ہی ٹھیک نہیں ہے تو آپ خود سوچیں کہ آپ باقی جو ہے نا آپ کا جسم کس طریقے سے کام کرے گا۔ ایک وجہ تو یہ ہے، دوسرا یہ وجہ ہے کہ جب بھی انسان کا دماغ میں کوئی مسئلہ آتا ہے، یعنی کوئی مینٹل ڈپریشن، انزائٹی وغیرہ کی کوئی شکایت ہوتی ہے، تو اس کے سارے کے سارے ہارمونز جو ہیں وہ ڈسٹرب ہو جاتے ہیں، اور ہارمونز کے ڈسٹربنس کی وجہ سے سب سے پہلا نقص جو پیدا ہوتا ہے وہ ہمارے ڈائجسٹو سسٹم میں جگر پر اس کے برے اثرات ہوتے ہیں۔ جگر وہ واحد ہمارا آرگن ہے جسم کا جس کے ذمے بے شمار کام ہے۔ جب ہمیں بھوک لگتی ہے تو ہماری بھوک جو ہے وہ بیسیکلی معدے میں محسوس ہو رہی ہوتی ہے، لیکن معدے میں یہ بھوک کب، اس کا بھوک کا احساس معدے میں کب ہوتا ہے؟ جب ہمارے جگر کو یہ بات پتہ چلتی ہے کہ بھائی آپ کا جو ہے نا جسم میں کمزوری ہو رہی ہے، طاقت کی کمی ہو رہی ہے، وٹامنس کی کمی ہو رہی ہے، اور اس کمی کو پورا کرنے کے لیے ہمارا معدہ جو ہے وہ بھوک کا احساس پیدا کرتا ہے، اور جب ہمارا معدہ ٹھیک نہیں ہوتا تو ہمارے جسم میں مختلف قسم کی کمزوریاں پیدا ہوتی ہیں، اور انہی کمزوریوں کی وجہ سے جسم میں مختلف جگہوں پر जलन का एहसास भी होता है. तो इनका जो पैरों की जलन है, जो मैदे की जलन है, और जो इनकी बाकी सारी

0: थींदियूं आहिनि त बि ईरान तरतीब कंदो आहे नतीजनि जो इंतज़ार करणु घुर्जे। अमरीकी शर्तनि ते अपना रूस न खुलंदो, ईरान पंहिंजे मौक़िफ़ ते क़ाइमु आहे। अमरीकी नाकाबंदी जारी रही त नतीजा ख़तरनाक निकिरी सघनि था। ईरान जे सुप्रीम लीडर मुश्तबा ख़ामनई जे सीनियर सलाहकार मेजर जनरल मोहसिन रज़ाई चयो आहे त ईरान अमरीकी नाकाबंदी खे वधीक बर्दाश्त कंदो। नाकाबंदी ते अमरीकी बहिरिया ऐं फ़ौज खे नतीजा भोगणा पवंदा। तेहरान अपने अरबुस मां कंहिं बि मुतबादिल रस्ते जी इजाज़त न ॾींदो, न ई क़बूल कंदो। अपनाए हुरमुस ईरान जी वार्निंग ते जहाज़ वापसि मोटी रहिया आहिनि।
1: بانی روهای نظامی کاملا هماهنگی میگن اون آدمایی که اونجا هستن من یه تهدید کنم علارغم میل رهبری میام طرف من هیچ جفا در حق اون آدم من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم استعفا نخواهم داد خواهم ایستاد حالا اینا میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه اینا یه چیزی میگه چیزی که عیان است چه حاجت به بیان است همه این مردمی که این سختی های ما رو میبینن و تحمل میکنن برای ایران دارن این کارو تو به آدمی که ناتوانه نمیدیم جریان قانون حجاب ایشون خیلی کمک کردن تمام اونایی که شهید شده بودن فوت کرده بودیم گفتیم که ملیشون اعلام بکنن هر کی اضافه داره بگه یه عدد 3000 رقمی رو 34000 گفتن این نشون میده اینا چقدر نامرد و وطن فروشن این نشون میده اینا چقدر نامرد و وطن فروشن
0: استعفا نہ ڈیندس ملک لائے کم کدو رہندس ایران جنگ وتائن جو خواہش مند نہ ہے پر سرحدن جو دفاع جاری رکھندو ایرانی صدر مسعود پزیشکیان چیو ہے تہ تہران کیڑو معاشرو قائم کرن تے کم کرن گرجے جکو دشمن کے مداخلت ائی گراکو پیدا کر جو موقع نہ دے اختلافن جو خاتمہ پدے مداخلت وارن امکانن کے گھٹ کدو کیڑو معاشرو ٹھائن واہے جکو دشمن کے ایرانی سماج کے ویران یا تفا کر جو موقع نہ دے मुज़फ़्फ़राबाद जे ॿिनि तकन एल ए 27 ऐं एल ए 28 ते पोलिंग जो अमल मुकमल थियण खां पोइ वोटनि जी ॻणप जारी एल ए 27 जे सभिनी 196 ऐं एल ए 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वॻे ताईं पोलिंग जारी रही एल ए 27 ऐं एल ए 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबबि पोलिंग मुलतवी थी हुई पीपल्स पार्टी भेरो ॿीहर नवाज शरीफ मथां धांधलियुनि जा इल्ज़ाम लॻाए छॾिया राणा सनावला पारां इल्ज़ाम रंद धांधलियुनि बाबति पीपल्स पार्टी जे पेश कयल वीडियो बि जाली करार शेरी रहमान चयो आहे त पोलिंग अमलो बैलेट पेपर समेत नून लीग अॻुवाण जे घर मां पकड़ियो वियो चूंड अमले जी निजी घर में मौजूदगी ऐं बैलेट पेपर ते ठपनि वारा इतला इंताई गती चुका आहिनि धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि वज़ीर आज़म जे सियासी मामलनि वारे सलाहकार राणा सनावला चयो आहे त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई टी कटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हाराइण ते धांधली जो घोड़ कंदी आहे फिलहाल भुटो ॿुधाए त कंहिंजा ॾींहं गणज शुरू थिया आहिनि मौलाना फज़लुर रहमान चयो त बलोचिस्तान हुकूमत में शामिल न थियण जो फ़ैसिलो कयो आहे डॉक्टर अब्दुल मालिक बलोच जे बलोचिस्तान जो वॾो वज़ीर बणजण बाबति ॼाण न आहे मुल्क में मर्ज़ीअ जूं हुकूमतूं ठाहिण सां जमहूरियत अॻिते न वधंदी मुल्क में क़ौमी ऐं इंसाफ़ ते ॿधल पॉलिसी जी ज़रूरत आहे नवां सूबा एजेंडा ते नाहिनि नई आइन में का खोट आहे खोट निज़ाम में न असां में आहे असां आइन ते अमल नाहे कयो आइन ते सचाई सां अमल कंदासीं त निज़ाम बि डिलीवर कंदो वज़ीर आज़म जे सलाहकार राणा सनावला चयो आहे त निज़ाम खे जकड़ियल रखूं त ही कम कीअं कंदो अधु सदी खां कामयाबु निज़ाम अॻिते बि कमु कंदो रहंदो قومی عوامی تحریک جی سربراہ لطیف علی جے چیو ہے تے نون صوبن جی گال ملک خلاف سازش ہے عالمی سامراجی طاقتوں پاکستان کے کمزور کرن چاہن تھیوں سندھ مانو سندھ ورن یا نون صوبن والی سازش کے بھی صورت میں قبول نہ کردا 8 کروڑ سندھین جا 16 کروڑ ہتھ پینجی دھرتی کی حفاظت لائے متحد ہیں سندھی قوم پینجی دھرتی سنجاڑپ وحدت کے تحفظ لائے ہر قربانی دین لائے تیار ہے اقتدار جا خواہش مند کچھ سیاسی عنصر عوام میں نفرت پکھیڑے رہا ہیں
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
3: کیا آپ اعصابی درد جوڑوں کی تکلیف
4: کمر درد یا پٹھوں کی سوجن سے پریشان فقیری ڈیکس آئنٹمنٹ کے ساتھ
3: جی ہاں
4: فقیری مرہم بنانے والوں کی فخریہ پیشکش
3: فقیری ڈیکس آئنٹمنٹ
4: یہ آئنٹمنٹ
3: متاثرہ جگہ پر آسانی سے جذب ہو کر
4: درد سوزش
3: اور اکڑن سے آرام پہنچانے میں مدد دیتا ہے
4: اعصابی درد جوڑوں کا درد
3: گردن اور کمر کی تکلیف
4: پٹھوں کے کھچاؤ موچ
3: چوٹ پرانے زخموں کے درد
4: اور جلدی جلن میں مفید
3: متاثرہ جگہ پر دن میں 2-3 مرتبہ نرمی سے لگائیں اور سکون کا احساس پائیں
4: فقیری ڈیکس آئنٹمنٹ
3: تیز آرام مؤثر حفاظت اور قابل اعتماد معیار
4: ہر اچھے اسٹور سے نام لے کر طلب کیجیے
5: سندھ کا ہر چپا ہر گوشہ
6: جی اے ایف ایم 88 نیٹ ورک سے جڑا
5: جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز